0: علاقوں میں مشکلات میں اضافے پر وزیر اعلیٰ ریونت ریڈی پر شدید تنقید کی۔ تقریب سے خطاب کرتے ہوئے انہوں نے کانگریس حکومت پر مثنوی خاد پیدا کرنے، برقی کی فراہمی میں غفلت برتنے اور ریتو بندھو کے علاوہ ریتو بیمہ جیسی اہم فلاحی اسکیموں کو روکنے کا الزام لگایا۔ وزیر سول سپلائیز اتم کمار ریڈی نے حکام کو 65 لاکھ میٹرک ٹن دھان کی خریداری کے لیے 18,250 کروڑ روپے کے ایکشن پلان پر عمل درآمد کرنے کی ہدایت دی ہے۔ ریاست بھر میں 8,283 خریداری مراکز 1 اکتوبر تک قائم کیے جائیں گے۔ حکومت کی جانب سے اقل ترین امدادی قیمت کے علاوہ منتخب 7 باریک اناج کی اقسام پر فی کنٹل 500 روپے بونس بھی دیا جائے گا۔ حکومت نے چیوتا پینشن کے لیے موصول درخواستوں کی شفاف اور بروقت جانچ کو یقینی بنانے کے لیے فیلڈ ویریفیکیشن شروع کر دی ہے۔ دیہی اور بلدی علاقوں میں مقرر اسپیشل آفیسرس کو موبائل ایپ کے ذریعے درخواست گزاروں کی تفصیلات درج کرنے کی ہدایت دی گئی ہے۔ حتمی فہرست 25 ستمبر تک ضلع کلکٹرز کو منظوری کے لیے پیش کرنا ہوگا تاکہ نئی پینشن کی منظوری کے احکامات کو فوری طور پر حتمی شکل دی جا سکے۔ وزرا سیتکا اور جوپلی کرشنا راؤ کے علاوہ رکن پارلیمنٹ ملو روی اور کلکٹر ہیمنت کیشو پاٹل نے کولہاپور اسمبلی حلقے میں 15.87 کروڑ روپے کی لاگت سے 3 HAM سڑک منصوبوں کا سنگ بنیاد رکھا۔ یہ منصوبہ ناکالا پلی، جمنداپور اور کورلا کنٹا علاقوں میں مجموعی طور پر 19.35 کلومیٹر تک پھیلے ہوئے ہیں۔ ان منصوبوں کا مقصد دیہی بنیادی ڈھانچے اور آمد و رفت کی سہولت کو بہتر بنانا ہے۔ آخر میں اس بلٹن کی خاص خاص خبریں ایک مرتبہ پھر سن لیجیے۔ چیف منسٹر ریونت ریڈی نے کوڈنگل گورنمنٹ جونیئر کالج میں یوم اساتذہ کی تقریب سے خطاب کرتے ہوئے اساتذہ کو طلبہ کے مستقبل کی بنیاد قرار دیا۔ مرکزی وزیر کشن ریڈی نے کہا کہ حیدرآباد میں بی جے پی کے احتجاج کے دوران کانگریس حکومت کو انہوں نے شدید تنقید کا نشانہ بنایا۔ انہوں نے الزام لگایا کہ خانگی اراضیات کو 22A کی ممنوع فہرست میں شامل کیا گیا اور لینڈ ریکارڈز کا غلط استعمال کیا جا رہا ہے۔ ٹی سی ایس کی ذیلی کمپنی ہائپر والیٹ نے تلنگانہ حکومت کے ساتھ حیدرآباد میں ہندوستان کا سب سے بڑا AI ڈیٹا سینٹر قائم کرنے کے معاہدے کا اعلان کیا ہے۔ وزیر ٹرانسپورٹ پونم پربھاکر نے آٹو ڈرائیورز کے مسائل پر غور کے لیے 7 ستمبر کو سیکرٹریٹ میں اعلیٰ سطحی اجلاس منعقد کرنے کا اعلان کیا اور سابق وزیر ہریش راؤ نے BRS کے احتجاج کی قیادت کی اور زرعی مسائل و دیہی عوام کی مشکلات پر وزیر اعلیٰ کو تنقید کا نشانہ بنایا۔ اسی کے ساتھ ہی آکاشوانی حیدرآباد سے اردو میں علاقائی خبریں یہیں ختم ہوئیں۔
1: کھیل کھلاڑی
2: नमस्कार, आकाशवाणी समाचार के साथ मैं सर फिरोजी। राष्ट्रपति द्रौपदी मुर्मू ने कहा है कि गुणवत्तापूर्ण शिक्षा के माध्यम से ही विकसित भारत संभव है। शिक्षक दिवस के अवसर पर नई दिल्ली में आयोजित राष्ट्रीय शिक्षक पुरस्कार समारोह में राष्ट्रपति ने कहा कि जो समाज अपने शिक्षकों का सम्मान करता है वही सही मायने में प्रगतिशील समाज है। उन्होंने कहा कि प्राथमिक विद्यालय में नगण्य ड्रॉप आउट दर शिक्षकों के प्रयासों के कारण ही संभव हो पाई है।
3: हमारे संविधान में निहित अवसर की समानता के आदर्शों को कार्य रूप देने का सबसे प्रभावी माध्यम शिक्षा है। हमारे देश में प्राइमरी स्कूल ड्रॉप आउट रेट 12 वर्ष पहले लगभग 4.5% था। अब ये ड्रॉप आउट रेट नहीं के बराबर है। ये उपलब्धि शिक्षकों के प्रयासों से संभव हो सकी है। इस राष्ट्रीय सफलता के लिए मैं सभी शिक्षकों को बहुत बहुत बधाई देना चाहूंगा।
2: राष्ट्रपति मुर्मू ने कहा कि भारत को विश्व की कौशल राजधानी के रूप में स्थापित करना और साथ ही ज्ञान शक्ति बनना देश की प्राथमिकता है। इस अवसर पर 27 राज्यों, 7 केंद्र शासित प्रदेशों और केंद्र सरकार के 6 संगठनों से चुने गए 48 स्कूल शिक्षकों को पुरस्कार प्रदान किए गए। राष्ट्रपति ने उच्च शिक्षण संस्थानों और पॉलिटेक्निक के 21 शिक्षकों तथा संकाय सदस्यों को भी राष्ट्रीय शिक्षक पुरस्कार प्रदान किए। प्रधानमंत्री नरेंद्र मोदी ने शिक्षकों से पाठ्य पुस्तकों से आगे बढ़कर विद्यार्थियों के जीवन को बेहतर बनाने और उनके बचपन को सुरक्षित रखने में बड़ी भूमिका निभाने का आह्वान किया है। कल नई दिल्ली में राष्ट्रीय शिक्षक पुरस्कार से सम्मानित शिक्षकों के साथ बातचीत में श्री मोदी ने बच्चों में अत्यधिक स्क्रीन समय की आदत पर चिंता जताई। उन्होंने नशीली दवाओं के बढ़ते खतरे पर भी चिंता व्यक्त की।
4: ड्रग्स का मामला बड़े शहरों में या यूनिवर्सिटी में रहा था नहीं, पता ही नहीं किसी को क्या है, कोई आकर के दे देता है। क्या उस संबंध में लगातार आज के जो आप टीचर्स हैं, क्या अवेयरनेस उसके कारण क्या भय है, प्रकार से मैं पूरे शिक्षा जगत से ये कहना चाहता हूँ, कि हमें बहुत पहले